0: مضبوط کنٹرول روم قائم کیے گئے ہیں۔ یہ شاہراہ 120 کلومیٹر فی گھنٹے کی رفتار کے لیے ڈیزائن کی گئی ہے اور اس پر روایتی ٹول بیریئر موجود نہیں ہے۔ لکھنؤ سے سشیل چندر تیواری کی رپورٹ کے ساتھ اردو خبروں کے لیے میں مہتاب عالم۔
1: ایودھیا کی ایک عدالت نے شری رام مندر کے چندے میں مبینہ بےضابطگیوں میں نامزد تمام 8 ملزمین کی عدالتی تحویل میں مزید 14 دن کی توسیع کر دی ہے۔ ایڈیشنل ڈسٹرکٹ اینڈ سیشنز جج پرتیبھا نارائنن نے حکم دیا کہ ملزموں کو دوبارہ 27 جولائی کو عدالت کے سامنے پیش کیا جائے۔ خصوصی تحقیقاتی ٹیم ایس آئی ٹی نے بھی اپنی چھان بین شیئر کرتے ہوئے دھرم سینا کے صدر سنتوش دوبے سے ویڈیو کانفرنسنگ کے ذریعے تقریباً 1 گھنٹے تک پوچھ تاچھ کی۔ مجوزہ ایک ملک ایک انتخاب فریم ورک کے امکانات پر غور کر رہی مشترکہ پارلیمانی کمیٹی جے پی سی نے آج لکھنؤ میں مختلف شعبوں کے شراکت داروں اور ماہرین سے تبادلہ خیال کیا۔ یہ کمیٹی ملک گیر مشاورت کے حصے کے طور پر اتر پردیش کے 2 روزہ دورے پر ہے۔ بھارتی محکمہ موسمیات نے بہار اور اڑیسہ میں کل موسلادھار بارش کی پیشگوئی کی ہے۔ محکمہ موسمیات نے کہا کہ اروناچل پردیش، چھتیس گڑھ، جھارکھنڈ، ناگالینڈ، منی پور، میزورم، تریپورہ، مغربی بنگال، آسام، سکم اور میگھالیہ میں بھی کل شدید بارش ہو سکتی ہے۔ پیش ہے ایک رپورٹ۔
2: بھارتی محکمہ موسمیات کے مطابق مانسون کا گزر سری گنگا نگر، حصار، مراد آباد، گورکھپور، مظفرپور، بالور گھاٹ اور پھر منی پور کے مشرق، جنوب مشرق کی جانب جاری رہے گا۔ محکمہ موسمیات کے مطابق اوڈیشہ، تمل ناڈو، پڈوچیری اور کاریکل میں کل موسم گرم اور مرطوب رہے گا، جبکہ ساحلی آندھرا پردیش میں گرم موسمی حالات برقرار رہیں گے۔ دلی میں محکمہ موسمیات نے کل مطلع جزوی ابر آلود رہنے اور تیز ہواؤں کے چلنے کی پیشگوئی کی ہے۔ محکمہ موسمیات کے مطابق قومی راجدھانی میں کل زیادہ سے زیادہ درجہ حرارت 36 سے 38 ڈگری سیلسیس رہنے کا امکان ہے۔ نئی دلی سے اکشت کی رپورٹ کے ساتھ اردو خبروں کے لیے میں تنویر۔
1: خواتین کرکٹ میں آج لارڈز کے میدان میں پہلی مرتبہ کھیلے جانے والے خواتین کرکٹ ٹیسٹ میچ میں ہرمن پریت کور کی قیادت میں بھارتی ٹیم نے میزبان انگلینڈ کے خلاف تاریخی کامیابی حاصل کی۔ بھارت نے انگلینڈ کو 270 رن سے شکست دی۔ جیت کے لیے 457 رن کے نشانے کا پیچھا کرتے ہوئے انگلینڈ کی پوری ٹیم چوتھے دن لنچ سے پہلے اپنی دوسری اننگز میں 186 رن بنا کر آؤٹ ہو گئی۔ بھارت کی جانب سے سنیہ رانا نے 4 وکٹ جبکہ سیالی ستگھرے، کرانتی گوڑ اور دیپتی شرما نے 2-2 وکٹ حاصل کیے۔ بھارت نے کل چائے کے وقفے پر اپنی دوسری اننگز 7 وکٹ پر 341 رن بنا کر ڈکلیئر کر دی تھی اور انگلینڈ کو جیت کے لیے 457 رن کا نشانہ دیا تھا۔ جکارتا میں 19 سال اور 23 سال تک کی باکسنگ چیمپئن شپ میں بھارتی مکے بازوں نے شاندار کارکردگی کا مظاہرہ کیا۔ 23 سال تک کی عمر کے زمرے میں بھارت کے 8 مرد اور خواتین مکے باز فائنل میں پہنچ گئے ہیں۔ اس طرح مکے باز 7 مکے باز سیمی فائنل میں پہنچے ہیں اور کانسے کا تمغہ حاصل کیا ہے۔ اور آخر میں خاص خبریں ایک بار پھر۔ تجارت اور صنعت کے وزیر پیوش گوئل نے کہا ہے کہ بھارت اور امریکہ ایک متوازن اور تجارتی لحاظ سے موثر تجارتی معاہدے پر کام کر رہے ہیں۔ انہوں نے تجارتی مذاکرات میں تعطل سے متعلق میڈیا کی خبروں کو مسترد کر دیا۔ رواں مالی برس کی پہلی سہ ماہی میں بھارت کی مجموعی برآمدات 232 ارب امریکی ڈالر سے تجاوز کر گئیں، جو گزشتہ سال کے مقابلے میں 11.37% زیادہ ہیں۔ عام آدمی پارٹی کے سابق لیڈر طاہر حسین اور دیگر 4 افراد کو سال 2020 کے دلی فسادات کے دوران انٹیلیجنس بیورو آئی بی کے افسر انکت شرما کے قتل کے معاملے میں مجرم قرار دیا گیا ہے۔ اس کے ساتھ ہی آکاشوانی سے خبروں کا یہ بلٹن ختم ہوا۔
3: نمسکار شروتاؤں، کارکرم پبلک سپیک میں آپ سب کا سواگت ہے۔ میں ہوں کنک لتا۔ اچھا نمسکار شروتاؤں، کارکرم پبلک سپیک میں آپ سب کا سواگت ہے۔ میں ہوں کنک لتا۔ ایک پرانی کہاوت ہے، رحمن پانی راکھیے بن پانی سب سون۔ یہ پنکتی پانی کے پریاواچی ارتھوں کے ساتھ ساتھ جل کے اپرتیم مہتو کو بھی درشاتی ہے۔ ہمارے دیش میں وشال بھومیگت جل بھنڈار موجود ہے، لیکن حال کے دشکوں میں ان سنسادھنوں کو اتیادھک دوہن، گھٹتی گنوتا، سیمت ونیمن کے کارن بڑھتے دباؤ کا سامنا کرنا پڑا ہے، جس سے بھوشیہ میں جل کی اپلبدھتا کو لے کر چنتائیں بڑھ گئی ہیں۔ بڑھتے شہری کرن، ورشا کے بدلتے پیٹرن اور گھٹتے بھوجل سر کے ساتھ سوال اٹھ کھڑا ہوا ہے کہ ہم بھوشیہ کے لیے جل کو کیسے سرکشت رکھ سکتے ہیں۔ آج بچایا گیا پانی کا ہر بوند بھوشیہ کے لیے سرکشا کوچ ہے۔ हमारे देश की जल सुरक्षा केवल बड़े बांधों या नदियों पर ही निर्भर नहीं करती, बल्कि इस बात पर भी निर्भर करती है कि प्रत्येक नागरिक अपने घर में वर्षा जल का प्रबंधन कैसे करता है। वर्षा जल संचयन प्रणाली अपनाकर जहां पानी के लिए नगरपालिका की आपूर्ति पर निर्भरता घटाई जा सकती है, वहीं पर्यावरण संरक्षण में भी सक्रिय योगदान दिया जा सकता है। बढ़ते भूजल संकट ने प्रभावी प्रबंधन के लिए सरकार की प्रतिबद्धता को और मजबूत किया है। वर्षा जल संचयन के लिए सरकार ने विभिन्न योजनाएं चलाई हैं। आज हम जल सुरक्षा और भूजल पुनर्भरण के लिए वर्षा जल संचयन पर चर्चा करेंगे। हमारे साथ स्टूडियो में मौजूद हैं जल शक्ति मंत्रालय में संयुक्त सचिव सुमंत नारायण जी। स्टूडियो में आपका स्वागत है।
0: धन्यवाद मैडम।
3: श्रोताओं, स्टूडियो की फोन लाइंस खुली हुई हैं। नंबर है 2331-0481, 2371-7117, 2371-7106 और 2331-4444। दिल्ली से बाहर के श्रोता इन नंबरों से पहले 011 लगाना न भूले। व्हाट्सएप नंबर है 9289094044। आप हमारे एक्सचेंजल @AIRNewsAlerts पर भी #AskAIR के जरिए अपने सवाल पोस्ट कर सकते हैं। ये कार्यक्रम हमारे मोबाइल ऐप न्यूज ऑन AIR और दूरदर्शन की DTH सेवा पर भी उपलब्ध है। कार्यक्रम के शुरुआत में सुमन जी, हम ये जानना चाहेंगे कैच द रेन के बारे में। प्रधानमंत्री ने मन की बात कार्यक्रम में जल संचय की अपील की थी लोगों से और कहा था कि वर्षा का जो बूंद बूंद जो है वो हमें बचाना चाहिए। क्या कहेंगे आप इस अभियान के बारे में?
0: धन्यवाद मैडम, आपने बिल्कुल सही कहा। आदरणीय प्रधानमंत्री महोदय ने एक बार फिर से कैच द रेन की इंटेंसिफाई करने के लिए, इसको एक मास मूवमेंट बनाने के लिए सबसे अपील किया है। उन्होंने हमको 5 बिंदुओं पे एक्शन लेने के लिए अपील भी किया है कि हम रेन वाटर हार्वेस्टिंग को प्रत्येक घर में, समाज में, वर्क प्लेस में अपनाएं। दूसरा, उन्होंने कहा है कि रिचार्ज पिट को, रिचार्ज शाफ्ट को अप्रोप्रिएट जगह पे इंस्टॉल करा जाए। अपने हमारे ट्रेडिशनल बॉडीज हैं, जैसे बावलीज होती थी, कुएं होते थे, उनको रिस्टोर किया जाए। इसी क्रम में ये भी कहा गया है कि क्या हमारे जैसे पुराने तालाब हैं या वाटर रिजर्वॉयर्स हैं जिनमें सिल्ट जमा होने से उनकी कैपेसिटी कम हो जाती है, तो क्या उस कैपेसिटी को हम डीसिल्ट करके उनकी कैपेसिटी को रिस्टोर करें ताकि अधिक से अधिक वहां पे मॉनसून का जल एकत्रित हो सके। और अंत में मैक्सिमम जितना हम वृक्षारोपण कर सकें ताकि इन वाटर रिटेंशन एरियाज के निकटतम जितना ग्रीन कवरेज बढ़ेगी उतना ही जल संरक्षण भी अधिक होगा।
3: हमारे साथ जुड़ चुके हैं हरिद्वार से रवि जवालिया जी। रवि जी, अपना सवाल पूछिए।
4: हाँ जी, नमस्कार मैम।
3: नमस्कार
4: जी, और विशेषज्ञ को भी मेरा नमस्कार।
0: नमस्कार रवि जी, आपका बहुत बहुत धन्यवाद।
4: हाँ सर, आप कैसे हैं सर?
0: मैं ठीक हूँ रवि, आप बताएं। आप तो गंगा नगरी में हैं, आप तो गंगा की नगरी से बोल रहे हैं।
4: जी बिल्कुल, आपने सही पहचाना, हरिद्वार गंगा की नगरी है, गंगा पवित्र नदी है राष्ट्र में। मैं जानना चाहता हूँ कि वर्षा का जल बचाने के लिए एक आम नागरिक उसमें किस प्रकार से अपना योगदान देना दे सकता है सर?
0: रवि जी, आपने तो जैसे मेरे मन की बात छीन ली, जैसे मैं सबको इस प्रोग्राम के माध्यम से सबको बताना ही चाहता था। और यदि मैं सबसे पहले बताऊं, हम लोग आप रवि जी कहाँ रहते हैं? आपकी कॉलोनी है, आपका अपना घर है, कैसे
3: हमारा संपर्क इनसे टूट गया? हालांकि ये हमारी बात सुन पा रहे हैं।
0: ओके, सो मैं ये मानता हूँ कि रवि जी किसी कॉलोनी में रह रहे हैं, एक अपार्टमेंट में हैं। तो रवि जी, यदि आपका ऐसा है तो इस कॉलोनी में कम्युनिटी बेस्ड प्रत्येक घर में, जैसे हमारे वर्षा हुई, सारी छतों पे पानी एकत्रित होता है, क्या हम उसको पाइप के माध्यम से एक रिचार्ज पिट एक कॉमन एरिया में गड्ढे खोद के, मे बी 3x3x3 का गड्ढा खोद कर उसमें कुछ ग्रेवल और सैंड टाइप से डाल सके ताकि जल सभी छतों से जो बहे वो व्यर्थ होने के अपेक्षा में उस गड्ढे में एकत्रित हो जाए ताकि धीमे धीमे वो भूजल को भी बढ़ा सके?
3: भूजल का स्तर इससे बढ़ता है और भूजल का जो स्तर गिर रहा है उसके लिए बहुत जरूरी है कि वर्षा जल संचयन किया जाए